का डोल रिम झिम बादल बरसे रामा हो गुन गुन गुन गुन भंवरे झूमे झर झर झर झर झरने झूमे छम छम पायल बाजे रामा हो कैया नाचे बांसुरी बजाए।